आशुचरा कन्थती जम्मा दिने करङ्ग र चामुङ खरा जाके आकाश बनिया गर्थलो अब यहाँको पाख्या तिनी निको बुढो पान्डा हाइन खरङ जतन न हाम्बाई

अनि खपनी दाउरी बुकसङ नङ क्राइतमो उज्ञान तेमिनी कोकबरक पान्द सारा पोइन्ट मेगा हर्ट्ज आङ दङ प्रसान नङ बाइतिनी ककटि छलो दै लाइ मणि ककटमा खानामानि यागुलो र साङ खानालाइ दङ टेक्सा जरा दुइटा जरा आङ नरबाइ लाइ मणि कतमा आबुन